0: بیسس پوائنٹ سے وہ اپنے آپ میں ایک ایکسپیکٹڈ تھا, وہ ایک طرح کا ڈسکاؤنٹڈ تھا. 90% لوگ ویسے ہی امید کر رہے تھے کہ اس کی میٹنگ سے بڑھیں گی, اور تو ڈسکاؤنٹڈ تھا, اس لیے کوئی مارکیٹ میں بہت بڑا نہ اچھال کو ادلا بدلی نہیں ہوئی, ایک طرح کا ایکسپیکٹڈ ہی تھا. دوسرا جو مڈل ایسٹ میں جو پرابلم تھی وہ تو پچھلے کئی دنوں میں حالات تو خراب ہی ہوئے تھے, تو اس چلتے کیونکہ مارکیٹ میں کافی اچھل پتھل ہو چکی تھی, تھوڑی بہت یہ جو فیڈرل ریزرو کا ڈیسیشن تھا ایک طرح کا کیا ہوتا ہے مارکیٹ کو نا انسرٹنٹی انشچتا پسند نہیں ہے, تو انگریزی بولتے ہیں اٹس آؤٹ آف دا وے ناؤ کہ کم سے کم معلوم پڑ گیا 25 بیسس پوائنٹ ہے. حالانکہ جیسے لالیما جی نے وہ کہا کہ فیڈرل ریزرو کا ٹون ابھی بھی ہاکیش ہے, ہاکیش کے معنی یہ ہیں کہ ابھی بھی ہم انٹرسٹ ریٹ انفلیشن وہاں ابھی بھی جو مہنگائی ہے بہت بڑی پرابلم ہے سمسیا ہے, اور مہنگائی امریکہ کیا پورے سنسار میں دقت ہو رہی ہے, تبھی انٹرسٹ ریٹ جس کو ہم بونڈ ییلڈ بولتے ہیں اس کا معنی یہی ہے انفلیشن ہے انٹرسٹ ریٹ. پچھلی کاریکرم میں میں نے کہا تھا کہ وہ جو پارٹی ٹائم تھا نا لوور انٹرسٹ ریٹ والا ایزی منی والا دا پارٹی ٹائم از اوور, تو اس کے چلتے یہ سب ویشوک پرستھتیاں جا رہے ہیں جو آج کے مارکیٹ کو ایک طرح کا بریفلی بتائیں تو یہ ہے.
1: وائی ڈو وی سی اے بٹ آف ڈائیکوٹومی, سینسیکس از لارجلی انچینجڈ بٹ نفٹی ends on a positive note.
0: It's a funny thing, I think it should not have happened because what has happened is a new system which is called CAS has been introduced for over a month now in the Indian market. It's still in the trial stage and it throws this kind of surprises now and then, and then finally when the fine tuning is done you find a different thing, but it is quite confusing and the traders are concerned about it. They have conveyed their concerns to the market regulator SEBI, and let's hope this is sorted out.
1: For people who want to invest in the stock markets, is this the right time? Because for a change we see, as they say, no news is good news, or should we wait and watch? Because as you said, markets don't like uncertainty. Now it's the certainty is that there is, you know, uncertainty in a way.
0: I'll tell you what, when it comes to Indian investors, there is one channel which always remains open now, what is called systematic investment plan, what is SIP to so to speak,
1: right,
0: which is done through mutual fund. Something like 30,000 crores of rupees is mopped up every month through SIP. And a lot of these professionals, young professionals, are committed to that. It is only because of that commitment that mutual funds or DIIs are able to mobilize that kind of amount. And this is the amount which is providing stability to our market.
2: तो प्रकाश, क्या इसके क्या ये मायने माना जाए कि भारतीय जनमानस या भारत का जो घरेलू निवेशक है उसको अपने बाजार की क्षमताओं पर, उसको अपने बाजार की स्थिरता पर पूरा भरोसा है, बाजार अगर गिरता है या उठता है, लेकिन वो जो निवेशक है जो सतत निवेश कर रहा है, निरंतर निवेश कर रहा है, वो छोटी छोटी मात्रा में ही सही, वो निरंतर निवेश कर रहा है क्योंकि उसको पता है कि उसका निवेश सुरक्षित है और उसको उस निवेश पर एक निश्चित आय जरूर होगी.
0: देखिए क्या हुआ है, म्यूचुअल फंड इंडस्ट्री जो हमारे मुल्क में है वो बड़ी मैच्योर हो गई. अब हमारे यहाँ इतनी हंड्रेड्स ऑफ स्कीम्स हैं म्यूचुअल फंड की, और इनकी एक संस्था है एमफी बोलते हैं जिसको, उन्होंने एक नरेटिव चलाया हुआ है एड कैंपेन बड़े सालों से जिसका नाम है म्यूचुअल फंड सही है. तो म्यूचुअल फंड सही है जो कैंपेन है उसमें जैसी जैसी परिस्थितियाँ बनती हैं उस हिसाब से वो लोग अपना टोन एंड टेनर चेंज करते हैं, तो वो दे हैव बीन सक्सेसफुली एबल टू सेंड दिस मैसेज कि भाई मार्केट में आपको लॉन्ग टर्म टिकना पड़ेगा.
2: वहां पे मतलब पेशेवर लोग हैं जो प्रोफेशनल,
0: जो आपको प्रोफेशनल है, जो 30,000 करोड़ रुपए आता है वही इन्वेस्ट करते हैं आपके बिहाफ पे
2: जी.
0: तो यहाँ का जो रिटेल इन्वेस्टर है जो म्यूचुअल फंड के थ्रू इन्वेस्ट करता है, तो उसको भी ये चीज उसने विश्वास कर लिया है कि भाई,
2: और म्यूचुअल फंड कंपनियां इस विश्वास पे खरा भी उतर रही हैं.
0: नहीं, वो कहना अभी जल्दबाजी.
2: चलिए, अगर हम
0: वो अभी कहना जल्दबाजी,
2: अगर हम मिड कैप और स्मॉल कैप सेगमेंट की बात करें, उसमें तकरीबन आज लगभग 1% की मजबूती भी नजर आई है. क्या ये माना जाए, जो सेंसेक्स पैक तो चूंकि छोटा है, और अगर निफ्टी 50 की भी बात करें वहां पे भी उतनी ज्यादा कंपनियों का समावेश नहीं है, तो ये जो मिड कैप और स्मॉल कैप है जो चूंकि बड़ा कंपनियों का प्रतिनिधित्व करता है, वहां पे लोगों की उम्मीदें हैं और वहां पे बेहतर प्रदर्शन की भी उम्मीद है, इसलिए उसमें तेजी हुई.
0: देखिए मिड कैप और स्मॉल